Thank you.

Thank you.

Yes, it is.

अनिवार्य यसलाई सुरु गरौँ। छ महिनासम्म आमाको दुधमा चाहिँ खुवाऊ।

ये तो मैं एक साझा अभाव मना पालन करने का एक

हामी जित्नु चाहिने हाम्रो प्रधान चाहिने

छ। बुझेका समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी सात दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखाका प्रमुख सदस्य रहेको समिति गठन गरेको विवरण जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 नियम 33 को करिब 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढाउन सकिने व्यवहार जानकारी

0: सामुदायिक सूचना नेटवर्क सीआईए मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बिजुलीको महसुल नघटेपछि माछा पाल किसान मार्तरला
1: छब्बीस लाख 26 लाख 28 विद्युत उपभोक्ताले भारत तेल उपर्ने पूर्वाधार निर्माणलाई कति दिन सन्चेतका हुन्

ఆ ఉద్యోగి ఎదురవుతాయి.

0: सरकारी क्षेत्रमा वन बढ़ियोको जोखिम हरेक वर्ष बढ्दो गर्दछ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बढ्नु र चुरोटको टुक्राको टुक्रा जथाभावी फाल्नु ठूलो कारवाहीमा परिणत हुन सक्छ। यसले वन वन्य जन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नपाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामुदायिक रेडियो सिआइएन गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा निर्वाचनमा सहकारी गर्न अनि ग्रामोत्सव शीर्षकमा खबर लेखिएको छ। सार्वजनिक प्रकृति सम्बन्धी अमेरिकी उपविधि सोध्दै सहराबी जसले नेपाल सरकारसँग प्रविधि र नवप्रजातन्त्रको क्षेत्रमा सहकार्य गर्न अनि ग्रामोत्सव रहेको बताउनु भएको छ। नेपाल भ्रमणमा रहनुभएका उहाँले हिजो पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै नेपालसँग काम गर्ने समाजमा निकै आशावादी छौ, त्यसैले नेपालमा अमेरिकाको कम्पनीले काम गर्ने वार्ताको विषयमा पनि सर्कल भएको उहाँले जानकारी सूचना तथा संचार मन्त्री डाक्टर विक्रम कुमार सिन्हा र सार्वजनिक प्रकृति सम्बन्धी अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्स बीच हिजो सूचना तथा संचार मन्त्रालयमा पनि छलफल कार्यक्रम भएको छ। गोर्खापत्र दैनिक पनि कविराज पौडेल लेख्नुहुन्छ, गर्मी बढ्दै जाँदा पशुधन प्रभावित, तराईका फुलादेखि तराई बस्तीसम्म अहिले गर्मी बढ़िरहेको छ। दिउँसो खोचाको घाम र तातो हावा र बढ्दो तापमानले मानिस मात्र होइन किसान साथै गाई बस्तु पनि प्रभावित हुन थालेका छन्। खेतबारी जोत्नेदेखि दुध मासु र अनलाइन पर्दा गरेका पशुहरूका गर्मीका कारण प्रत्यक्ष प्रभावित हुने गरेका छन्। राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणले हालै सार्वजनिक रहेको सचेतनामूलक सूचनामा लु र तातो हावाले गाई बस्तु

सकिएको छ। त्यसैगरी गोर्खा पत्रको अर्थ प्रचार पृष्ठमा पश्चिम नेपालको विद्युत राष्ट्रिय प्रसारणमा जोड्न सार्वजनिक निजी साझेदारी कम्पनी शीर्षकमा खबर लेखिएको छ। पश्चिम नेपालमा निर्माण हुने ठूला जल विद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्र प्रसारण प्रणालीमा जोड्न सार्वजनिक निजी साझेदारी मोडेलमा वेस्ट सेथी चार र किमी प्रसारण लाइनमा अगाडि बढाउने बहस भएको छ। आयोजनाको कार्यान्वयनका लागि वेस्ट सेथी ट्रान्समिसन लिमिटेड नामक विशेष प्रयोजन कम्पनी स्थापना गरिएको छ। करिब 20 अर्ब रुपियाँ लागि अनुदान गरिएको आयोजनाको 30% इक्विटी र 70% ऋण लगानीमा निर्माण गरिने जनाइएको छ। यसमा निजी क्षेत्रले पनि चासो देखाएको छ। त्यस्तै गरी कम्पनीले शेयर बजार प्रणाली शीर्षकमा खबर लेखिएको छ। बजेटपछि खुलेको शेयर बजारमा उल्लेख्य गिरावट आएको छ। बजेटले उत्साहजनक सम्बोधन गर्न नसक्दा हिजोको भण्डारमा लगानीकर्ताको मनोबल कमजोर भएको देखिएको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेटमा पुँजी बजार सुधारमा विभिन्न सकारात्मक नीतिगत घोषणा भए पनि तत्काल प्रभावकारी हुने गरी गरिएको पुँजीगत अल्प प्रवृत्तिले शेयर बजारमा नकारात्मक असर परेको देखिएको छ।

Thank you.

nascita privata, vista un quadro precario, mi diri, a tielco sull'arte, che il buono non pareza, a tielco, diciamo, a tielco, a faca, già non è che stipenda, che sono di petà, quello non può essere di questo lei, di ecco, a tielco, che il buono porto, sono di più, di sada, da la tutta, dipende da questo lei, con la palla, da la paese, mi paura, इसी बीच अंतर्राष्ट्रीय क्रिकेट काउंसिल ने पुरुष टी ट्वेंटी विश्व कप का लागि सोलह टोली सहभागी हुने जनाएको छ। भारत को अहमदाबाद में भएको आईसीसी को पूर्व बैठक ने फेरि ग्लोबल छनौट को माध्यम से टी ट्वेंटी विश्व कप का लागि पुरानी संरचना बनाने तैयारी गरेको हो। इसी बीच बागमती कप टी ट्वेंटी प्रतियोगिता हिजो ललितपुर को हिजो भएको खेलमा ललितपुरले चितवनलाई सनसनी रूपमा दुई रनले हराएको छ। गौरीटारको नवनिर्मित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिनको दोस्रो खेलमा मकवानपुरले नुवाकोटलाई 36 रनले पाटा लगायो। चितवनसँग उद्घाटन

0: Sama Sıkı Parti'de kalan bir yurdu Samutay Suçlu'nun tekrar sınırlı. Ama sabahın ayıda kısım takılar sabahı kısım kınar balikat durumda masa alın kulağı diri kısım olur ayıda zannetler kupan masa alın ne çıkan da teyip manili patı durma kısımı sınırlı masa alın kısım olur kolay masa alın kısım bütün masul mamduğuna masa alın da diyar damın tabik olur.
1: सभी को ईश्वर को नगरपालिका तीन भक्ति को गांव में पकड़ा किसान और मच्छर पालन का व्यवस्था करना जुटी आय को देखी स्थानीय राजकिशोर शाह को पोखरी बात गांव का 25 लाख नगरी मनाया धरती का नवीस मच्छर लगाने का बड़ा व्यस्त छन। इसका लगानी अवसर को आमदनी मात्र छैन भक्तिपुर को मच्छर चर्चा पाएको मात्रै उहाँ खुशी हुनुहुन्छ। केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो तर अहिले त्यसरी पोखरी खनेर माछापालन गर्ने प्रचलन हराइसकेको छ। त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल। भक्तिपुरका माछा पालक राजकिशोर शाह सरकारले तीन वर्ष अघि माछा पालन मात्रै हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर 82 मिटर चाहिँ महसुल कायम गरेपछि किसान गुनामा छन्। 80 मिटर हुँदा प्रति युनिट 2.30 रुपियाँ तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ। माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाउ सहित दुब्बर परेको तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश खुरा सहले गुनासो गर्नुहुन्छ। माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन्। यहाँका किसानले बिघेल रङ मैली लगायत 7 जातका माछा पालन गर्छन्। दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ। ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन्। जहाँ हालैमा माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ। सधैँको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि युकी समय प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तिनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ। जनसम्पत्ति सिआइएन रेडियो एकता सरकारी
2: हामी साझा खोजेका छौँ। सामुदायिक रेडियो सारक्षणद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नुअघि मुख्यमन्त्री सरकारका सहकारी सूचीमा पैसाको दिनमा 70% काम सक्छन्। प्रधानमन्त्रीका केन्द्रीय सरकार कानून निर्माण प्रभावी प्रतिनिधि सभा बैठकमा भएका वाञ्छित प्रतिनिधि बारेमा छलफल गर्न समिति गठन। 24 लाख राशि विद्युत उपभोक्ताले घात गर्नुपर्ने पूर्वाधारको सम्म प्रतिदिन संशोधित कानून ल्याइँदै 1000 लाख इन्टरनेट सेवा विस्तार गर्न विश्वासी देखाउन चाहन्छु। गभर्नमेन्ट 11% प्रभावी सहकारीमा मात्र किसान किसानका सहुलियतमा पाउँदा पलायन हुँदै कर्मचारीको तर्फबाट सरकारी प्रकृतिमा 7 ठिक्का गर्ने व्यवहार निरन्तर मध्यस्थ

Thank you.

शरीर में सर्ने रोग को कारण मानिसहरू को ज्यान जाने गरेको छ। यसलाई न्यूनीकरण करने उद्देश्य महिला बाल बालिका तथा किशोरी स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालय में अस्वस्थकर धारणा नियमित तथा नियन्त्रण अभियान संचालन गरिएको स्वास्थ्य कार्य प्रत्याशी स्वास्थ्य अधिकृत मार्ग नेपाली जानकारी दिनु भएको छ। लुम्बिनी प्रदेशमा कुल जनसंख्याको 44% मानसिक रक्तल तथा समस्याबाट पीड़ित छन् भने 34% कम तौल भएका र 67% स्किन्टिङ समस्या रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। लुम्बिनी प्रदेश मध्ये पर्दिया जिल्ला पनि जनस्वास्थ्य समस्याको उच्च जोखिममा रहेको छ। आर्थिक वर्ष 2082-83 तथ्याङ्क अनुसार 81% मानिसमा रक्तल्पताको समस्या रहेको छ। बाँसकुडी नगरपालिकामा मात्र 95 जना पीड़ितहरूकी मध्ये नसर्ने रोग पर्नुको मुख्य कारण अस्वस्थ खानपान र शहरी व्यस्त जीवनशैली रहेको जनाइएको छ। अस्वस्थ खाना नियमित नियमन तथा नियन्त्रण अभियान अन्तर्गत प्रदेशबाट 5 विद्यालय र बाँसकुडी नगरपालिकाबाट 9 विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको छ। यो अभियान चालु आर्थिक वर्षको असार

चौधरी को सुबह जो कर्तना पांच सदस्यीय नियमन तथा अनुगमन समिति गठन करिएको छ। समितिमा प्रमुख प्रशासकीय अधिकारी, स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख तथा एकजना प्रधानाध्यापक सदस्य रहनु भएको छ। उक्त कार्यक्रम स्वास्थ्य कार्यालय प्रकारको आयोजनामा सम्पन्न भएको हो। बर्दियाको बरियाताल गाउँपालिका सडकहरूमा महिना पोखर स्थित फैलानी चक्कामा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बासिन्दाले घर जग्गा खाली गराउन जारी गरेको पन्ध्र दिने सूचना स्थगित गर्न माग गरेका छन्। स्थानीयले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउँदै श्राविक महिना पोखर गाविस छ अन्तर्गत किट्टा नम्बर 15/76.49 वर्ग किलोमिटर जग्गा 2066 साल भन्दा अघिदेखि जोतको गर्दै आएको उल्लेख गरेका छन्। उहाँहरूका अनुसार 2066 चैत्र 4 तत्कालीन गाविस र सर्वदलीय समितिले जमिन गरी जग्गा खनी प्रमाण पूर्जा उपलब्ध गराउन सिफारिस समेत गरेको थियो। 2074 सालपछि गाउँपालिका र स्थानीय बासिन्दा 30 प्रति व्यक्ति 85 वर्ग मिटर जग्गा दिने सहमति भए पनि हाल जारी गरेको सूचना त्यस विपरीतको उहाँहरूको भनाइ छ। साथै 2066 सालदेखि बसोबास गरेका बस्तीको छानबिन प्राधिकरण मार्फत गर्ने नेपाल सरकारको नियम विपरीत सूचना आएको भन्दै तत्काल स्थगनको माग गरिएको जनाइएको छ। भारतीय प्रहरीले अनुसार छोरीकरी भारतबाट अवैध रूपमा भित्राएका सामानमाथि निगरानी बढाउँदै ठूलो परिमाणमा चिनी बरामद गरेको छ। भारतबाट भन्सार छोरी गरेर ल्याइने पर्यताल गाउँपालिका 2 फुटाहार स्थित थुपारेर राखिएको अवस्थामा प्रहरीले 32 पुरा 16 क्विन्टल चिनी व्यवसायी रूपमा फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कुलरिया पर्द्याका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीका अनुसार बरामद चिनीको अन्दाजी बजार मूल्य 1,52,000 रुपियाँ बराबर रहेको छ। यसअघि पनि सोही क्षेत्रमा प्रहरीले अवैध सामान नियन्त्रणमा अभियानलाई तीव्रता बनाउँदै आएको छ। जेठ 12 गते पर्यटन गाउँपालिका बेलपुटा स्थित नेपाल भारत सीमा नजिक 50 नम्बर पिलर आसपासबाट 16 क्विन्टल तरबुजाको पिला बरामद गरेको थियो। 9 साइकलमा लोड गरी नेपालबाट भारतर्फ लैजाँदै गरेको अवस्थामा करिब 8,13,500 रुपियाँ बराबरको गर्थ्यो। प्रहरीले नियन्त्रणमा लिई राजापुर भन्सार कार्यालय कुरियामा बुझाएको जनाएको छ। प्रहरीले सीमावर्ती क्षेत्रमा भन्सार छोरी तथा अवैध ओसार पसार नियन्त्रणका लागि निगरानी थप कडाई गर्ने जनाएको छ। जिल्ला प्रभारी कार्यालय बाघेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ। राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ठुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाएको जिल्ला प्रभारी कार्यालय बाघेका प्रमुख प्रहरी परिचय अङ्गुर जीसी जानकारी दिनुभएको छ। उहाँको अनुसार कोहलपुर नगरपालिका साथ लक्ष्मण र वैजनाथ गाउँपालिका 2 जप्त हुँदा क्षेत्रमा अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ठुवानीमा संलग्न 3 सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरबाट घटिएको प्रहरी टोलीले 1 थान जेसीबी, 1 थान टिप्पर, 1 वटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कानूनी कार्यवाहीका लागि सम्बन्धित इकाइमा पठाएको प्रहरी परीक्षक जीसी बताउनु भयो। नदीजन्य पदार्थको अवैध रूपमा उत्खनन र ठुवानी गरिरहेको जनगुनासोका आधारमा जिल्ला प्रहरी कार्यालयले प्राकृतिक स्रोत तथा साधनको अवैध दोहन रोक्न नियमित अनुगमन तथा निगरानीलाई निरन्तरता दिँदै आएको उहाँको भनाइ रहेको छ।

समस्या समाधान र बजेट कमजोर रहेको टिप्पणी गर्नु भएको छ। 50 युनिट भन्दा बढी विद्युत खपतमा करको दायरा विस्तार गरिएको विषय प्रति व्यवसायीहरूले असन्तुष्टि जनाउनु भएको छ। नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चिरञ्जीव भुइँले विद्युतमा कर पर्दा उत्पादन लागत बढेर त्यसको प्रत्यक्ष उपभोक्तामाथि पर्ने बताउनुभयो। उहाँले यस व्यवस्थाले व्यवसाय सञ्चालन खर्च बढाउने भएकोले सरकारले पुनरावलोकन गर्नुपर्ने सुझाव दिनुभएको छ। यद्यपि 5 लाख रुपियाँको कर यस सीमा बढाएर 10 लाख रुपियाँ बुझाइनु ल्याउनु तथा उच्च कर दरमा कमी ल्याउनुलाई उहाँले सकारात्मक कदमका रूपमा लिनु भएको छ। पर्यटन व्यवसाय के सक्ने उपायले पर्यटन क्षेत्रका लागि गएको बजेट सन्तोषजनक भएको बताउनुभयो। यसै गरी विशेष गरी गन्तव्यमा रहेको प्रवर्धन गर्ने नीतिले नेपालगंज होटल तथा पर्यटन व्यवसायलाई फाइदा पुग्ने नेपालगंजलाई पर्यटकको प्रवेश द्वारका रूपमा स्थापित गर्न सहज सहयोग पुग्ने उहाँले विश्वास दिनु भएको छ। महिला उद्यमी कृष्णा पाठकले महिला उद्यमीका लागि 15 लाख रुपियाँसम्मको सहुलियत गर्छ तथा शिल्प विकासका कार्यक्रमलाई सकारात्मक माने पनि वित्तीय पहुँचको समस्या कमाइरहेको बताउनु भयो। बजेटले नयाँ स्टार्टअपलाई प्राथमिकता पनि समस्यामा परेका पुराना व्यवसायको पुनरुत्थान बजार व्यवस्थापन तथा प्रशासनिक झन्झट न्यूनीकरणका विषयमा स्पष्ट मार्गचित्र प्रस्तुत गर्न नसकेको गुनासो रहेको छ। नागरिक रूपमा कृष्ण प्रसाद श्रेष्ठ बजेटले आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखेको देखिए पनि बेरोजगार युवालाई स्वदेशमै आकर्षित गर्ने ठोस कार्यक्रम तथा

0: तथा साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तलाकले खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गुरुमा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनहित प्रणाली सजेस्ट।

0: Paris, Julius Pinsley Parra, Ayem Ares, Santa Luciasi, Ungazaku, Draco Dima, Radakar, Sabi Pris, Rotsu Dauna, Sama Monsuri, Ram Dhan Chasaitra, Pansai Pat, Pinsai E, Yamani Jastra, Mosino Dhanko Pilpani Srishta Egrubhetma Aisha Deputra.
1: साथै रासायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन मिसादी पशु पक्षीको औषधि उपचार सुखद मूल्यमा गरिन्छ।
0: स्थान श्रेष्ठ एग्रोभेट खास गरी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा।

0: जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो हुन सक्छ, बर्सात कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो, अब पानी बचाउने धान खेती अप्नाउ, धान छानेर रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पुछा क्षेत्रमा पाले पारो रोपौ।
1: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, सानो औषधि र बहुमूल्य प्रयोग गरौं।
0: डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी जुटाउने प्रविधि अप्नाऊ,
2: खेत समय पानी परियो बनाऊ, धेरै पानी नजमाऊ,
1: समयमा पानी बारो, घर सफा राखौ, पानीको प्रयोग

Thank you.

5 6 6 5 6 5 3 6 1

ठाकुर का जीवा ठाकुर हमले आदती गीत का जैकी बदला का है।

ani jak ja to znaczy, to wyjdzie nas.

ప్రశ్న ఉంచేది సాధారణ కాబట్టి

0: 머리 가르가 나니 받습니다.
1: 아무래도
0: 비아들한테

एक प्रोडक्शन और कई मौका अवश्य दिन होगा। धन्यवाद।

ठीक है।

रेडियो खुर्पामा यस्तो सहकार्यमा स्वास्थ्य

से मान्य न गरौं तर पनि खुला कुरा गरौं समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं स्वस्थ र उज्जवल भविष्य रोजौं रेडियो गुड अमेरिकनको सहकारीमा स्वास्थ्य कार्यालय पर्दियाबाट जनहितकारी सचेत

0: Rotary Club of Kathmandu Nisam Prasad Sahi, Vishwabhartha Rotary Friends Evo Partner Club Gurudwara, Charihit Karaji Prasthut Sandesh. नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनीको अब पानी बचाउने धान खेती अपनाऊ,
0: धान छर्केर रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पुछार क्षेत्रमा पालै पान रोपौ, कम पानीमा धान रोप्ने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, सामा मसुरी र बहुमूल्य प्रयोग गरौं।

Thank you.

0: भित्र अनिवार्य सरकार सुरु गरौँ। छ महिनासम्म आमाको दुधमा टेक्नु स्वस्थ बच्चा उज्यालो भविष्य स्तनपान गराउँ स्वास्थ्य
1: स्वास्थ्य कार्यालय पन्ध्रद्वारा

Thank you.

0: प्रधान गैर कानूनी व वित्तीय अनुशासन विरुद्धको निन्दनीय कार्य हो।
1: एक नेपाल नवयुक्त वित्तीय संस्था लिमिटेडको रेडियो कुर्बामा एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।

ఈ గంట ఉంది.

0: तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार यल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षात्मक हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानीमा समेत धान खेती अपनाऊ।
0: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछा क्षेत्रमा पानी पालो रोपौ।
2: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, चामल मसुरी र बहुगुणी प्रयोग गरौँ।
0: डिएसआर विधि सुक्खा क्षेत्रमा धान छर्ने विधि एसआरआई जस्ता पानी पचाउने प्रविधि अपनाऊ।
1: खेत समय अलि बलियो बनाऊ, धेरै पानी नजमाऊ।

0: लागुपदार्थको एकपल्टको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागुपदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य खोजौँ।
0: रेडियो गुर्खा कार्यक्रमको सहकारीमा स्वास्थ्य कार्यालय पर्खियाबाट जनहित प्रचारी सचेत।
2: गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हामी प्रतिबद्धता घटी, नागरिक स्वास्थ्य सेवामा सफा सुलभ रूपमा दिने, यहाँ कुनै स्वास्थ्य सेवामा आवश्यक तर्फले कौशल्य अस्पताल बासगढीमा सम्पर्क गर्न हार्दिक अनुरोध गरी
1: अस्पताल सेवा
2: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार गराउँदै
1: प्रत्येक दिन बिहान 8 बजे सन्ध्या 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टर से प्याज छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
2: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, हात जोड्ने तथा जनरल सर्जरी, प्रसुति सेवा, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गराए।
1: 24 घण्टा डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी तथा इको मुटु एक्सरे सेवा उपलब्ध भए। सुविधा सम्पन्न ल्याब सेवा उपलब्ध भए। प्यारालाइसिसको मुखा गुइना, नसा ताक गुइना, हात कडा अनि चल्ना, बिरामी मुखनका फिजियोथेरापी तथा एक्युपेसर थेरापी विधिमा सेवा उपचार गरिन्छ।
2: नसा तकले बिरामी अन्तर्गत बिना अपरेसनल फिजियोथेरापी तथा एक्युपन्चर थेरापी से सफल उपचार गर्दै
1: 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिन्छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक हुनुहुन्छ सेवामा 10% छुटको व्यवस्था गरिन्छ। कौशल्य अस्पताल प्रणाली बाँसगढी शाखा 5 बाँसगढी बर्दिया पुरानो पेट्रोल पम्प दक्षिण बाजार।
2: सम्पर्क फोन नम्बर 084400192 हो 084400210। राष्ट्रिय बर्दिया संसदीय कुल

0: ज्ञान श्री राम धान 606 501 301 ल्याउने जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ यसको भेटमा आइसकेको छ।
1: साथै रासायनिक खोलमा युरिया, डिएपी, पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशु पक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ।

गैर कानूनी और वित्तीय अनुसार

સ્વાસ્થ્ય કાર્યદાય પ્રજ્ઞા દ્વારા જનહિતના કાર્ય સંદેશ

लेकिन उस सब कार्य का स्वास्थ्य कार्य द्वारा संचित में

0: 定律。
1: 你本来就加上它，你自然可以。
0: I'm going to go to the next one.

झोलमा चाहिँ हामीले धानलाई अनि भिजाएर

त्यो भएर चाहिँ अन्त चाहिँ माथि उत्रिनुपर्छ, कहिलिनुपर्छ त्यो अन्डा काँचो अन्डा चाहिँ, अनि त्यो बाहिर माथि उत्रियो भने चाहिँ एकदमै ठिक्कले भोल धानको धान चाहिँ ठिक छ कि छैन, धानको बिउहरू कस्तो छ भनेर उपचार गर्नको लागि हेर्नको लागि चाहिँ हामीले त्यो अन्डालाई हेर्नुपर्छ। अन्डा माथि उत्रियो भने चाहिँ त्यो भोल ठिक छ भनेर हामीले निकाल्छौँ र धानको बिउलाई पहिला एक किलो दुई

아직도 모르면 안 되게, 당연히 그, 눈, 안 살펴 남아야지 안 되는데,

लागु पदार्थ होइन, लागु पदार्थ

Thank you.

I'm going to go to the next one.

I'm

उसको निर्वाचन भएकोले नयाँ व्यक्ति समय र स्थानमा उपस्थित भएकी हुनको लागि हार्दिक अनुरोध गर्दछौ। Thank you.

0: पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुसा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: परम्परागत विषादी नै प्रयोग गर्छ।

Thank you.

I'm sorry.

Thank you.

शुरू करल

कार्यो करना तैयार। मुख्यमंत्री साहब कांग्रेस में संतुष्ट दल का नेताओं से हटेगा अविश्वास प्रस्ताव पर विपक्षीय दल का अवरोध 5 से 25 घंटे समुद्र प्रतिनिधि सभा कचहरी स्थगित। पर्यटन गाउँपालिका कर निर्माणाधीन प्रशासनिक भवन अनव्यवस्थित प्रभावकारी रूपमा अघि बढ़िरहने उद्देश्यले गाउँपालिका पुरान तथा व्यवस्थित संरचना हटाइन अभियान शुरू गर्दा पर्यटन गाउँपालिका नम्बर 6 महिना पोखर्म लगत प्रज्ञा सुधार मिल भित्र नेपाल सरकारका 9 नगर टिप्पा नम्बर 1576 अन्तर्गत बल्ला प्रशासकीय भवन आज 5 गत खड्गमा आज से हटाई शुरू गर्दो गाउँपालिका 13 गते जो 15 दिन सूचना जारी गर्थ्यो क्षेत्रभित्रको व्यवस्थित संरचना हटाए अर्जी गर्दा वा सूचनाका आधारमा हाल जेसीबी प्रयोग गरेर पहिला सुगर मिल प्रचलन गर्दो अब खाली अवस्थामा रहेको पुरान भवन फस्काइन काम शुरू गरिकन गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी जानकारी दिएर बाटा उहाँका अनुसार उपभित्र अतिक्रमण गरिका निर्माणदेखि कम समय भित्र अपनाउने हुँदैछ सूचना अवधि समाप्त भएका छ गाउँपालिका पुन हटेन प्रतिक्रियाको परिणाम अध्यक्ष त्रिपाठी जानकारी गरेर स्थानीय ज्ञानेन्द्र पोखरेल जनैलेबाट गाउँपालिका प्रशासकीय भवन निर्माण कार्यमा तीव्रता दिन सार्वजनिक सम्पत्तिको संरक्षण गर्दा यो अभियान अर्ग परिगत महिना पोखरे स्थानीय ज्ञानेन्द्र पोखरेल जानकारी दिनबाट मधुबन नगरपालिका शर्तका अनुसार काम गर्न निर्माण कम्पनीका पिछली भुक्तानी जमाना जफत पत्रचार गर्दा सिस्मेल कन्ट्रक्सन काठमाडौँ पक्षमा बैंक से जारी कैदिन 60 लाख बराबरको पेस्की भुक्तानी जमानत जफत गरा सोमबार पालिका पत्रचार गरेको पालिका प्राइम कमर्सियल बैंक माल कमल पोखरी काठमाडौँमा सोमबार पत्रचार गर्दै पेस्की भुक्तानीका दावी गर्दा पालिका निर्माण कम्पनी से ओराली बजार ठाकुरद्वारा नगरपालिका सिमाना अस्फाल्ट कंक्रीट निर्माण तथा सम्झौता गर्दा उठेकाको सम्झौता बमोजिम काम सम्पन्न गर्दा म्याथे निर्माण कम्पनी प्रधान समिति भइरह आफ्नो दायित्व पूरा गर्न असफल होता पेस्की रकम खर्चे ग्यारेन्टीको शर्तका अनुसार जमानत भुक्तानी गराएको मतबन्द नगरपालिका दावी कारण चलाइरहँदा पालिकाले दावी गरेको रकम नेपाल बैंक लिमिटेडका सानसुरी बर्देशित खातामा जम्मा गरेर अर्जी गर्दा सङ्ग्रही जमानत बिना शर्त भुक्तानी होइन प्रकृति अनुसार आवश्यक प्रक्रिया पूरा गरेको रकम उपलब्ध गराएर नगरपालिका चलाइरहँदा पालिका एक कदम सार्वजनिक निर्माण आयोगमा होइन आयोजनामा महिला जिल्ला सुस्तीमा सम्झौता उल्लङ्घन विरुद्ध कडा कार्यवाहीको रूपमा लिएको कलपो प्राण इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा राजापुर नगरपालिकामा स्थानीय मानव देश विकास नियन्त्रण समिति औ बाल अधिकार समितिका समीक्षा तथा ऐना वर्षका कार्ययोजना प्रसमा कार्यशाला निम्चलमा सुरक्षा परियोजना अन्तर्गत आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकारी दशरथ पुरेका अध्यक्षतामा हुने कार्यक्रममा इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी ओम प्रसाद चौधरी सहित निर्णय समिति शाखाका प्रमुख राधाकृष्ण दर्शन सेवा केन्द्र तथा सरकार वालाको सहभागिता र कार्यशालामा मानव देशीकरण औषध दुर्देशन हो बाल विवाह न्यूनीकरणको प्रयासको समीक्षा गर्दै ऐन वर्षका समन्वयात्मकको समुदायमुखी कार्ययोजना तयार गरिएका समापनमा प्रमुख प्रशासकीय अधिकारी पुरा सुरक्षित समावेशी हो समस्यामूलक वातावरण निर्माण तथा सबको पक्ष प्रभावकारी सरकारले आवश्यक कलबाट म
महिला बाल बालिका शाखा प्रमुख परिता चौधरी मासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्न कार्यक्रमका सहअधिकार महाकेन्द्रको क्लब क्लब योजना संयोजक ईश्वर विजय प्रधान कार्यक्रमका सहभागिता महानदेशी खन्डाको बाध्यता मुक्त समाज निर्माण तथा साझा प्रतिबद्धता सहयोगबाट बर्दिया जिल्लाका स्थानीय तहमा प्रज्ञा जिल्लाको स्थानीय तहमा आर्थिक अनुशासन कमजोर पञ्ची चाहिँ विरुद्ध रकम दुईका परिचय पत्रले आर्थिक वर्ष 2081/82 लेखा परीक्षण प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहका कुल बेरोजगार रकम 2,26,70,940 रुपियाँ पुग्नको महालेखा परीक्षकका कार्यालय हरेक वर्ष सार्वजनिक गर्नका प्रमुख प्रतिवेदन अनुसार प्रचलित कानूनका पालना राजस्व प्रक्षेपण बजेट निर्माण योजना कार्यान्वयन सार्वजनिक सेवा प्रवाह तथा जवाबदेहिताका आवश्यक मूल्याङ्कन व्यवस्थाको मूल्याङ्कन प्रक्रियाबाट सङ्घका स्रोत साधनका समुचित परिचालन भेदभाव सुशासन कायम गर्न उद्देश्यले लेखा परीक्षण गरिरहेको प्रतिवेदन अनुसार पालिका पुरा समयमा बेरोजु फर्सद निकाल्ने प्रत्येक वर्ष रकम फर्सै टिकै लाग्ने पर्वमा सबसे छ्यार बेरोजु परियाताल गाउँ पालिकामा रद चढाएर जहाँ बेरोजु 45,28,53,220 रुपियाँ पुग्दा उसैगरी नगरपालिकामा 38,41,47,919 रुपियाँ मधुबन नगरपालिकामा 29,61,31,939 रुपियाँ बेरोजगारी पर्दा उसैगरी बाँसवाडी नगरपालिकामा 22,74,18,449 रुपियाँ केवा गाउँपालिकामा 20,63,09,498 रुपियाँ हो बारापर्दिया नगरपालिकामा 20,28,35,439 रुपियाँ बेरोजगारका ठाकुर बाबा नगरपालिकामा बेरोजु 15,59,23,238 रुपियाँ राजापुर नगरपालिकाका 13,31,42,338 रुपियाँ पुगत प्रतिवेदनमा उल्लेखका सबसे समयमा बेरोजु फर्चुट निकाल्दै स्थानीय तहमा आर्थिक जोखिम राखिँदा संकेत देख्दा थारू समुदाय पुर्खौसे जो प्रकृति पूजक समुदायका रूपमा चिन्जिता आफ्नो परम्परा धर्म कर्म रीतिरिवाज अनुसार देवी देवताको पूजा गर्न चरण आमन समाप्ति जीविका बर्खाका खेती सुरु गर्न गाउँभरि मलाई एक फुट ठोका गर्न श्रावणी पूजा दुनियाँभरि थारू संस्कृतिको महत्वपूर्ण परम्परा हो यो पूजाले मानव प्रकृति हो अन्न बाली संरक्षण होइन अन्न बालीका संरक्षण होइन विश्वास एउटा श्री रिपोर्ट

Thank you.

0: तपाईँलाई थाहा छ अब आउने महिला हजुरहरूले पालन पर्ने गरेको सीमा धेरै गर्मीले गर्दा ऋतुपादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। वर्षा बरसमा जस्तै उच्च तापक्रमको कारण ऋतुपादन घटे कामदारी र हजुरले घटाउन सक्छ नि।
1: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै राज्यको सहकारीमा सहीको इन्सुरेन्समा आधुनिक प्रविधिमा आधारित भए बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागज उचाइ कामी प्रदान गर्ने व्यवस्था ल्याएका छौँ। बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा सहीको इन्सुरेन्स सँग।

एक पक्ष सेवा करते मौका अवश्य दिन धन्यवाद।

0: são caras, eu tô cantando no rodilhão.
1: Okay.

0: त्यसैले किसान दाजुभाइ दिदी बहिनीको अब पानी बचाउने खाद्य अपनाऊ,
1: धान छर्नेर रोप्ने योजना पानी अनुसार बनाऊ, श्रीराम मध्य र गुजरात क्षेत्रमा पारे पार्नुभएको
2: कम पानीमा लाभ पुग्ने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, सामा मनसुटी र बहुमुनि प्रयोग गरौं।
1: डिएसआर विधि सुक्खा क्षेत्रमा धान छर्ने विधि

कार्यकारी समितिको नवम वार्षिक साधारण सभा एनजेट 17 गते हैदराबाद हुने भनिएकोमा राजकीय बहुमुखी क्याम्पसको निर्वाचन परेकोले निम्न मती सबैलाई स्थानीय उपस्थित

0: अवरूद्ध विपक्षी दलका सांसद र सभामुखले सवाल जवाब प्रधानमन्त्रीले माथि मार्नु पर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको
1: सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माथि

कोटी कागज कारखाना पुनः संचालन गर्ने घोषणा, एलआईसी पढुवादेखि भूमि आयोग पुनर्गठन सम्म मन्त्री परिषदका चार निर्णय सार्वजनिक। र नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट।

असरताना थालेको छ। अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ। अत्यधिक घाम लागेको अवस्थामा काम नगरी घर बाहिर निस्किनु हुँदैन भने निस्कने पनि टाउको ढाक्ने, हल्का हल्का सुती कपडा लगाउने र प्रशस्त पानी तथा झोलिलो खानेकुरा खानुपर्ने चिकित्सकको भनाइ छ। स्थानीय तह र सरकारवाला निकायले पनि गर्मीबाट बस्ने उपायका बारेमा जानकारी दिन विशेष अभियान चलाउनुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सत्रका सभापति रवि लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ। हिजोदेखि भारत भ्रमणमा रहनुभएका लामिछानेले आज भारत

भएकोमा भएको छ। एमएसएलएले भारतीय जनता पार्टी भाजपाको नियन्त्रणमा पाँच दिने भारत भ्रमणमा जानु भएको हो। यसैबीच भारतले भारत र नेपाल बीच रहेका सबै द्विपक्षीय विषयमा तेस्रो पक्षको कुनै भूमिका स्वीकार नहुने

समय सभाले आज आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल भारत सेवाको करिब 98% भाग निर्धारण भइसकेको र बाँकी रहेका केही विवाद

प्रभावित भएको र उनीहरूले प्रधानमन्त्री बलिन्द शाहले संसदमा

0: हामी उहाँ अथवा चाहिँ बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने
1: हामीलाई होइन
0: अर्थसन्तानलाई होइन यहाँका सांसदहरूलाई होइन तीन करोड नेपालीलाई उहाँले सम्मान

ठुलो सदन डिस्टर्ब गर्ने कुनै नियत छैन। त्यसकारणले साउन एक गतेबाट लागू हुने नयाँ आर्थिक वर्षको बजेट भन्दा देशको सिमानाको बारेमा प्रधानमन्त्रीज्यूले बोल्नु भएको विषय असाध्यै संवेदनशील र भन्ने विषय भएको हुनाले उच्च स्तरीय राजनीतिक छलफल बहस बैठक सदनको पनि सभामुखीको पनि पहलबाट यसको समस्या अविलम्ब होस्, सभामुखीबाट प्रधानमन्त्रीलाई रुलिङ होस्,

바이크 버스티커를 냈던 바이크사.

जानकारी दिनुभयो। विदेश शहरतिरको आकर्षणले गाउँका खेतबारी बाजेदेखि

कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा पनि गरेको छ। अझ सरकारले संघीय सरकारसँग समन्वय गरेर यी उद्योग पुनर्जीवित गर्ने नीति सार्वजनिक गरेको हो। नीति सभा कार्यक्रममा गोरखकाली रबर उद्योग र भ्रिकुटी कागज कारखाना सञ्चालनका लागि नेपाल सरकारसँग सहकार गरिने उल्लेख गरिएको छ।

0: आहे. विद्यालय शिक्षक सरकार बाळक समन्वय सकारात्मक प्रभाव रिपोर्ट जलवायु परिवर्तन को असर सबै भन्दा धेरै आम स्थिति में सुधारका लागि सरकार बाळक भूमिका विषय श्रृंखला हेलो मौसम लगायत का सामग्री बाकी हुन्छन् सीआईएन को साझा खबर सुन्दै गर्नुहोला.
1: Thank you.

सरकार भत्ता भएको अनुरोध। नेपालमा तराई छुटेर थापाले क्षेत्रमा वन डढेलको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लाभ चाहिँ जस्तै सुक्खा

0: रिकवर। सिक्किम तथा महाराष्ट्र विकास केन्द्र को तथ्यांक अनुसार कर्णाली प्रदेश को सिंचाई उपलब्धि अजय राष्ट्रीय औसत भन्दा तल छ। शिक्षा का अभाव भौतिक संरचना को कमी र प्रविधि में पहुंच नहुँदा दुर्गम का विद्यार्थी पछाड़ी पड़े चर्चा भइरहँदा मुगु को एउटा विद्यालय उदाहरणीय बन्दै गएको छ।
1: बिहानको ठिक 9 बजेको समय विद्यार्थीहरू पुस्तक लगाएर झोलामा किताब बोकेर विद्यालयतर्फ अघि बढिरहेका छन्। बिहानको 10 बज्न साथ पाठ्यदायले घण्टी बजाउनुहुन्छ। विद्यार्थीहरू लाइनमा उभिन्छन् अनि सुरु हुन्छ राष्ट्रिय गान सङ्गीत प्रार्थना। मुकुको सदरमुकाम बम्बरीबाट झण्डाकृतिको पैदल यात्रापछि पुगिन्छ खट्टरीमा अपनिका उल्लेखमा रहेको महत्व मस्या हुन माध्यमिक विद्यालय लाग्दा पनि विद्यालय परिसरमा छैन साथ अनुमति हुन्छ। भूकम्प प्रतिरोधी सफा र आकर्षक भवन व्यवस्थित प्राङ्गण सन्धिको सँगै

साथी वर्षा की समा विद्यालय मातृशक्र नियमित नबस्ने अंग्रेजी जसलाई विषय पढ्न नपाइने परीक्षा दिनुपर्ने अवस्था थियो तर अहिले अवस्था फेरिएको छ। नियमित कक्षा अतिरिक्त ट्युसन र प्रविधि मैत्री शिक्षाले पढाइ सुरक्षा बनेको छ।

0: स्तरीय शिक्षा गांव में पाइने भएपछि अभिभावकहरूले छोरालाई पढ्न पठाएका छोरा छोरीलाई समेत गाउँ फर्कर यही विद्यालयमा भर्ना गर्न थालेका छन्। अभिभावक प्रदीप तिवारी:
1: हाम्रो यो विद्यालयमा हाम्रै छ, मेरो तिनवटा बच्चा छ, तिनवटा बच्चा यही स्कुलमा पढ्छ, मेरो तिनटै बच्चा कस्तो कस्तो हुन्छ राम्रै छ यो स्कुल यति गरी गर्दा हामीलाई
0: शिक्षादेखि कक्षा बाह्रसम्म अध्ययन हुन्छ। विद्यार्थीले आधुनिक शिक्षासँग जोड्न सबै कक्षा कोठामा स्मार्टफोन राखिएको छ। विद्यालय प्रयोगशाला सञ्चालन छ। शिक्षक नन्दबहादुर राउतको अनुसार विद्यालय सुधारमा स्थानीय सरकार अभिभावक शिक्षक र शिक्षा प्रेमीहरूको सत्य सहभागिताले ठुलो भूमिका खेलेको छ।
2: यहाँको हाम्रो जनसहभागिता अभिभावकमा आएको चेतना प्लस हाम्रो अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो। पहिला बाबा समयतिर 18 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छौँ। विगतमा घरबाट पनि केटीहरू एकदम जीर्ण अवस्थामा थिए। बस्ने डेन्जर टेस्ट गर्नु पनि एकदमै कहिले काहीँ विद्यार्थीलाई नमुनाको विरुद्ध अवस्था पनि मैले देखेको र त्यसमा नमुना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा अवस्था व्यापक सुधार भएको छ।
0: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक मासिक अर्धवार्षिक वार्षिक योजना बनाएर काम भइरहेको छ। अहिले यहाँ 1000 भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेका छन्। पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधान अध्यापक रतन बहादुर शाही बताउनुहुन्छ।

0: स्वास्थ्य सहज बनाउन स्कूल बस संचालन गरेको छ। खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुकुकै नमुना विद्यालयको रूपमा चिनिन थालेको छ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। जलवायु परिवर्तनले आलु खेतीमा परेको प्रभावको अध्ययन हुँदै

0: अरु उत्पादन र बजारका लागि सरकार वहाँले के कसरी समन्वय गर्दैछन्, यसै श्रृङ्खला हेलो मौसम बाँकी नै छ। सिआइएमको साझा खबर सुन्दै गर्नुहोला।
1: आँखाका लागि अतुलनीय हिसाबको प्रविधि युक्त दृष्टि आँखा अस्पताल।

0: किसान प्रविधि लगायत को विषय वस्तु किसान को सजिले पहुंच पुगोस् समन्वय कसरी भइरहेको छ?
1: विशेष गरी यो आरबीआई इनिसिएटिभ अन्तर्गत महत्वपूर्ण पाटो चाहिँ के हो भने मूल्य श्रृङ्खला एप्रोच भन्ने जान्छ होइन उत्पादनको लागि

त्यसमा

त्यति त राज्य भइरहेको छ, त्यो मूल्य चाहिँ साँच्चै नै त किसानले पाएका अवस्था हुन्छ। त्यसले गर्दा अहिले जस्तो उदाहरणहरू हाम्रो छन् त्यस्ता थुप्रै अब गाउँहरू छन् जहाँ एकदम प्रसिद्ध रूपमा आलुहरूको उत्पादन भइरहेको छ होइन। त्यसको लागि चाहिँ उमेरको आलु भनेपछि जस्तो त्यहाँ 10 टन पर्छ भन्नुको लागि भने

नेपाली पार्टी प्रधानमन्त्री मोदी र नेपाली संघको सबै अन्तर्क्रियाको कार्यक्रम सहयोग भएको छ। सीमा विवादमा तेस्रो पक्षीय स्वीकार्य हुने भारत सरकारको भनाइ छ। प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अस्वीकार्यमै आज पनि संसद अवरूद्ध विपक्षी दलका सांसद र सभामुख बीच सवाल जवाब परेको छ। प्रधानमन्त्रीले माथि माग्नुपर्ने संस्कृति पार्टीका अध्यक्षको आधार रहेको छ। दण्डकी सरकारले भारतमा शिक्षा उत्पादनमा बदल्ने रिटर्नको विरोध अभियान चलाउने भएको छ र नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने एसियन गेमका लागि छनौट भएको छ। आजलाई साझा खबरको समय सकियो। राजेन्द्र रिजालाई धन्यवाद।

एक पटक सेवा करने गौ का अवश्य दिन बढ़ रहा है।

छ साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं तनावले खुल्ला कुरा गरौं समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य रोजौं रेडियो गुरुमा सहकारीमा स्वास्थ्य

0: ਦੇ ਉਕਰੇਮਾ ਰਾਤੀ 8:45 ਪਹਿਲਾਂ ਆਪ ਸੁਣੀ ਦਿਲੀਸੀ ਨੇਪਾਲੀ ਸੇਵਾ।
1: योसँग जुट्ने सबैभन्दा प्रभावकारी उपाय भनेको संकट बराबरको जलवायु सम्बन्धी कदम चाल्नु हो। राष्ट्रसंघका महासचिवको भनाइ, प्रत्येक 2-7 वर्षको अन्तरालमा विकास हुने यो मौसमी अवस्थाका कारण सन् 2024 हालसम्मकै सर्वाधिक गर्मी वर्ष बनेको थियो। युक्रेनको खार्किभ राज्यका अधिकारीहरूले रुसबाट हुन सक्ने थप आक्रमणको जोखिम देखाउँदै 7,000 भन्दा बढी मानिसहरूको उद्धार गर्न आदेश दिएका छन्। गैराती रुसले युक्रेनमा गरेको भीषण ड्रोन र क्षेपास्त्र हमलामा कम्तीमा 21 जनाको ज्यान गएको थियो भने 100 भन्दा बढी घाइते भएका थिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उक्त भीषण आक्रमणले अमेरिकी पेट्रियट हवाई प्रतिरक्षा क्षेपास्त्रको आपूर्ति अत्यावश्यक रहेको देखाएको बताए। भारतीय विदेश मन्त्रालयले नेपालमा भारत बीच करिब 98% सीमा निर्धारण भइसकेको भन्दै सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। नेपालका प्रधानमन्त्री नरेन्द्र शाहले यसै साता संसदमा बोल्दै भारतीय नेपालको मात्र नभई नेपालले पनि भारतको जोता धेरै ठाउँमा मिचेको थाहा पाएको बताएपछि विपक्षी दलहरूले संसदमा विरोध जनाइरहेका छन्। आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले निश्चित हिसाब रहेका सीमा पार कब्जा र 10 गजा अतिक्रमणको मामिला संयुक्त रूपमा मानचित्रण गर्ने काम भइरहेको बताए। प्रधानमन्त्री शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुले तिन्तिया धुरा मामिलामा

चाइना नेपाल नेपालमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको अभिलेखलाई तरपाई उठाउने माग गर्दै आज पनि सदन चलाउँदैन। प्रधानमन्त्रीले संसदमा उपस्थित भए स्पष्टीकरण दिनुपर्ने भन्ने विपक्षीहरूले नाराबाजी गरेपछि सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। यसअघि आजै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिको बचाउ गर्दै उनले अर्को पक्षबाट पनि यस्तो कुरा आयो भन्न मात्रै खोजेका बताएका थिए। यसै सन्दर्भमा हामीले नेपाल भारत मामिला बारे लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार युवराज घिमिरेलाई टेलिफोन सम्पर्क गरे। भारतको विदेश मन्त्रालयले नेपाल भारत सेना सम्बन्धमा गरेको टिप्पणी बारे प्रश्न गरेका छन्।

Thank you.

0: जिल्लाका कतिपय वडाहरूलाई महिनावारी विभेद मुक्त घोषणामा बताइएको छ। स्थानीय तहले महिनावारी विभेद अन्त्यका लागि सक्रियता बढाएसँगै महिलाहरू गोठ नबस्ने चलन छाडेर घरैमा बस्न थालेका हुन्।
1: पहिले महिनावारी भएको समयमा घरमै बस्नुका साथै भान्सा कोठामा खाना पकाएर खाने भएको हुनाले अघि कठिन र महिनावारी भएको समयमा केही पनि फरक अनुभूति नहुने गरेको बताउँछिन् जुम्लाको धौलापानी गाउँकी लक्ष्मी कन्या वर्षसम्म त धेरै बाहिर मैले खाना पकाएर आफै खाने पनि बाहिर पनि पक्षाधि केही रहेन। जुम्लाको मेरकोला गाउँमा विवाह गरेर आएकी सङ्गीता गाउँ भन्छन् भारतको संस्कार एकमा विवाह गरेर आउँदा सबैभन्दा कठिन समय भनेको महिनावारी पार्न लाग्थ्यो। प्रतिहानी अब भातृतिर नदिने छुइसी त उता मिल्छ भन्ने चेष्टा गर्छ। पूर्ण रूपमा मेरो घरहरू धेरै उत्तर हुनेछ। मैले भोलि छोरीहरू पनि मेरो चारवटा छोरी छन्, मेरो छोरीलाई छ भन्ने खाएर सक्छ त्यति मेरो घरमा पाटो पालिका पालिकाको हिमेट खोला गाउँकी अर्थ स्थानीय बासिन्दा देवी कवि आचार्य।